0: लिखेंगे,
1: वाह
0: आज नहीं तो कल लिखेंगे, हम भी ये गजल लिखेंगे।
1: वाह
0: अरे
1: वाह
0: वाह
1: वाह,
0: गजल का मतलब हाजिर करता हूं दोस्तों,
2: इरशाद जी
0: तेरी
2: अशोक,
0: रहमत से निकल आया हूं,
1: तेरी रहमत से निकल आया
0: तेरी
1: हूं।
0: रहमत से निकल आया हूं, मैं मुसीबत से निकल आया हूं,
1: वाह वाह वाह,
0: तेरी रहमत से निकल
1: सुभान
0: आया हूं,
2: सुभान, मुसीबत से
0: मैं
2: निकल
0: मुसीबत से निकल आया हूं, अब बहुत खुश हूं मैं जहां वालों,
1: आया, अब बहुत खुश हूं
0: अब
1: मैं।
0: बहुत खुश हूं मैं जहां वालों, झूठी शोहरत से निकल आया हूं,
1: वाह वाह वाह वाह
0: अब बहुत खुश हूं मैं जहां वालों,
1: वाह वाह वाह,
0: झूठी शोहरत से निकल आया हूं, जो रिवायत अजीब थी यारो,
2: वाह,
0: जो
1: जो
0: रिवायत
1: रिवायत,
0: अजीब थी यारो, उस रिवायत से निकल आया
1: क्या
0: हूं,
1: कहने हैं, क्या
0: जो
1: कहने हैं,
0: रिवायत अजीब थी यारो, उस रिवायत से निकल आया हूं, नेकियां काम आ गईं शायद,
2: वाह,
1: नेकिया काम आ गई शायद,
0: नेकियां काम आ गईं शायद, नेक नियत से निकल आया
1: बहुत अच्छा
2: हूं,
1: है, क्या कहने हैं, वाह वाह वाह,
0: नेकियां काम आ गईं शायद,
2: हाँ हाँ
0: नेक नियत से निकल आया हूं,
1: वाह वाह
0: लब खुलेंगे तो जान जाएगी,
1: लब खुलेंगे तो
0: लब
1: जान,
0: खुलेंगे तो जान जाएगी, ऐसी हालत से निकल आया हूं,
1: क्या
2: अच्छा है
1: कहने हैं,
2: भाई
1: वाह
2: अच्छा
1: वाह,
0: लब खुलेंगे तो जान जाएगी, ऐसी हालत से निकल आया
2: ऐसी हालत
0: हूं,
2: से निकला है,
0: बच निकलना मुहाल था लेकिन,
1: क्या कहने हैं,
0: बच
1: वाह
0: निकलना मुहाल था लेकिन, किसी सूरत से निकल आया
1: वाह
0: हूं,
1: वाह वाह
0: बच निकलना मुहाल था लेकिन, किसी सूरत से निकल आया हूं, जान मेरी लबों पे थी असलम,
1: वाह वाह
0: जान मेरी लबों पे थी
1: वाह,
0: असलम, मैं तो किस्मत से निकल आया हूं,
1: अच्छा
0: तेरी
1: भाई
0: रहमत
1: अच्छा,
0: से निकल आया हूं,
1: क्या
0: मैं
1: कहने,
0: मुसीबत से निकल आया
1: वाह
0: हूं,
1: वाह वाह,
0: बहुत बहुत शुक्रिया।
1: ये थे जनाब असलम बेताब साहब, जो अपने कलाम से नवाज रहे थे। बहुत उम्दा कलाम आपने पेश किया, उसके लिए हम आपके शुक्रगुजार हैं। आइए हम अब इल्तमास करते हैं आली जनाब खालिद अखलाक साहब से कि वो अपने कलाम से नवाजें। जनाब खालिद अखलाक,
3: गजल का मतलब मुलाहिजा फरमाए।
1: इरशाद,
3: अर्ज किया है कि फकत ये आईने देते हैं खद्दो खाल का अक्स, फकत
1: फकत ये आईने,
3: ये आईने देते हैं खद्दो खाल का अक्स, हमारी आंख में देखो किसी जमाल का अक्स,
1: क्या कहने
2: अच्छा
1: हैं,
2: अच्छा
1: वाह वाह वाह वाह,
3: फकत ये आईने देते हैं खद्दो खाल का अक्स,
1: क्या कहने हैं, वाह वाह,
3: हमारी आंख में देखो किसी जमाल का अक्स।
1: बहुत उम्दा शेर है भाई,
3: और शेर
1: मतलब
3: मुलायजा फरमाए कि रऊनतों में कभी अपनी झांक कर देखो,
1: रघुनाथों में,
3: रऊनतों में कभी अपनी झांक कर देखो, किसी की जीत का मंजर किसी
1: किसी
3: जवाल
1: मंजर,
3: का अक्स,
2: वाह वाह वाह वाह,
3: किसी
1: क्या
3: की
1: कहने,
3: जीत का मंजर
1: किसी
3: किसी जवाल का अक्स।
1: बहुत अच्छा है,
3: और बतौर खास ये शेर हामिद भाई मुलायजा
1: इरशाद है
3: फरमाए, अर्ज
1: क्या,
3: करता हूं कि मैं आंख बंद करूं और तू नजर आए,
1: क्या
2: वाह
1: कहने हैं, वाह
3: मैं
1: वाह,
3: आंख
1: क्या
3: बंद
1: मिसरा है भाई,
3: करूं और तू नजर आए, इसे मैं ख्वाब कहूं या तेरे ख्याल का अक्स,
1: वाह वाह वाह,
3: बहुत
1: तुम
3: मैं आंख बंद
1: बहुत
3: करूं
1: उम्दा,
3: और तू
1: तू
3: नजर
1: नजर
3: आए,
1: आए इसे,
3: इसे मैं ख्वाब कहूं या तेरे ख्याल का अक्स,
1: क्या
3: और
1: बात है, वाह वाह,
3: हमारे बीच की गुत्थी सुलझ भी सकती थी,
1: हमारे बीच की
2: वाह
1: गुत्थी,
3: हमारे बीच की गुत्थी सुलझ भी सकती थी, तेरा जवाब है लेकिन मेरे सवाल का अक्स,
1: वाह
3: तेरा
1: फिर पढ़िए,
3: जवाब
1: फिर
3: है,
1: पढ़िए सर
3: हमारे
1: पूरा, वाह
3: बीच
1: वाह
3: की
1: वाह
3: गुत्थी सुलझ भी सकती थी,
1: वाह वाह वाह वाह,
3: तेरा जवाब है लेकिन मेरे सवाल का अक्स,
1: क्या कहने हैं,
3: और चमक रहा है उफक पर यूं इश्क का सूरज,
1: क्या बात है, वाह वाह,
3: चमक रहा है उफक पर यूं इश्क का सूरज, है गोपियों के तसव्वुर में नंदलाल का अक्स,
1: वाह वाह वाह
3: क्या चमक
1: वाह,
3: रहा है
1: बहुत
3: उफक
1: अच्छा है,
3: पर
1: वाह
3: यूं
1: वाह
3: इश्क
1: वाह,
3: का सूरज,
1: क्या कहने हैं, वाह
3: है
1: वाह
3: गोपियों के तसव्वुर में नंदलाल
1: नंदलाल
3: का
1: का
3: अक्स,
1: क्या काफिया इस्तेमाल किया है,
3: बहुत इनायत। और आखिरी शेर इस गजल का कि कभी हुआ है उजाला चराग के नीचे,
1: क्या बात है,
3: कभी हुआ है उजाला चराग के नीचे, जुनूब में भी मिला है कभी शुमाल का अक्स,
1: हाहा वाह वाह
3: कभी
1: वाह,
3: हुआ है
1: सच्चा शेर
3: उजाला
1: है भाई,
3: चराग
1: वाह
3: के
1: वाह वाह
3: नीचे,
1: वाह,
3: जुनूब में भी मिला है कभी शुमाल का अक्स।
1: वाह वाह वाह,
2: वाह
3: और एक और गजल से कुछ अशआर मुलाहिज़ा फरमाए,
1: इरशाद
3: जी
1: अता,
3: मतलब यूं है कि किधर चलेगी जिंदगी की नाव देखता रहा,
1: किधर चलेगी
3: किधर
1: जिंदगी,
3: चलेगी जिंदगी की नाव देखता रहा, मैं वक्त का मिजाज और बहाव देखता
2: देखता,
1: वाह वाह वाह
2: अच्छा
1: वाह
3: मैं
1: वाह
3: वक्त
1: वाह,
3: का मिजाज और बहाव देखता रहा, और ये जिंदगी है जैसे हो सड़क किसी पहाड़ की,
1: जिंदगी है
3: ये
1: जैसे,
3: जिंदगी है जैसे हो सड़क किसी पहाड़ की, کبھی میں پیچ و خم کبھی گماؤ دیکھتا رہا.
1: واہ واہ.
3: کبھی میں پیچ و خم کبھی گماؤ دیکھتا رہا.
1: واہ واہ واہ.
3: اور کبھی جو مقبروں سے دوستوں میرا گزر ہوا.
2: واہ.
3: کبھی جو مقبروں سے دوستوں میرا گزر ہوا میں آدمی کا آخری پڑاؤ دیکھتا رہا.
0: کیا بات ہے, کیا بات.
3: کبھی جو مقبروں سے دوستوں میرا گزر ہوا.
1: واہ واہ واہ.
3: کبھی جو مقبروں سے دوستوں میرا گزر ہوا میں آدمی کا آخری پڑاؤ دیکھتا رہا.
1: کیا بات ہے. واہ واہ واہ.
3: اور بچا ہے اب یہ مشغلہ خوشی کی بے رخی کے بعد.
1: بچا ہے یہ مشغلہ,
3: بچا ہے اب یہ مشغلہ خوشی کی بے رخی کے بعد. غموں کا اپنی سمت میں جھکاؤ دیکھتا رہا. غموں کا اپنی سمت میں جھکاؤ دیکھتا رہا. بچا ہے اب یہ مشغلہ خوشی کی بے رخی کے بعد. غموں کا اپنی سمت میں جھکاؤ دیکھتا رہا. غموں کا اپنی سمت میں جھکاؤ دیکھتا رہا.
1: بہت عمدہ اشعار.
3: اور جب آیا ذکر دوستی کا, پیار کا, وفاؤں کا.
1: کیا بات
3: اسلام بھائی. جب آیا ذکر دوستی کا, پیار کا, وفاؤں کا, میں دل کے سارے مسکراتے گھاؤ دیکھتا رہا. میں دل کے سارے مسکراتے گھاؤ دیکھتا رہا. جب آیا ذکر دوستی کا, پیار کا, وفاؤں کا, میں دل کے سارے مسکراتے گھاؤ دیکھتا رہا. اور غزل.
1: جی جی.
3: صرف لگتی ہے مکمل یہ ادھوری دنیا.
1: صرف لگتی ہے مکمل.
3: صرف لگتی ہے مکمل یہ ادھوری دنیا. ہم کو دریا کے کنارے ملی پیاسی دنیا.
1: واہ واہ واہ.
3: ہم کو دریا کے کنارے ملی پیاسی دنیا. میری تنہائی نے جا کر اسے بہلایا ہے.
1: میری تنہائی نے
3: جا کر اسے بہلایا ہے. میں نے دیکھی ہے کئی بار اکیلی دنیا.
1: کیا بات ہے.
3: میں نے دیکھی ہے کئی بار اکیلی دنیا. میری تنہائی نے جا کر اسے بہلایا ہے. میں نے دیکھی ہے کئی بار اکیلی دنیا. بطور خاص امیر بھائی اس شعر عرض کرتا ہوں کہ اس کی آبادی بس ایک شخص سے وابستہ ہے.
1: کیا کہنے.
3: اس کی آبادی بس ایک شخص سے وابستہ ہے. یوں ہی آباد رہے میری خیالی دنیا.
1: واہ واہ.
3: اس کی آبادی بس ایک شخص سے وابستہ ہے.
1: واہ واہ واہ واہ.
3: یوں ہی آباد رہے میری خیالی دنیا. اس کی آبادی بس ایک شخص سے وابستہ ہے. یوں ہی آباد رہے میری خیالی دنیا.
1: واہ واہ.
3: اس کی آبادی بس ایک شخص سے وابستہ ہے.
1: واہ واہ واہ واہ.
3: یوں ہی آباد رہے میری خیالی دنیا.
1: واہ واہ واہ. بہت اچھا.
3: اور ایک جیسے نہ رہے میرے مراسم خالد. ایک جیسے نہ رہے میرے مراسم خالد. میں نے ٹھکرائی کبھی جیب میں رکھی دنیا. ایک جیسے نہ رہے میرے مراسم خالد. میں نے ٹھکرائی کبھی جیب میں رکھی دنیا.
1: واہ واہ واہ. بہت عمدہ جناب خالد اخلاق صاحب جو اپنے کلام سے نواز رہے تھے. اگر اجازت ہو تو یہ خاکسار بھی کچھ عرض کر دے.
2: ارشاد.
1: غزل کا مطلع پیش خدمت ہے. سماعت فرمائیں.
2: ارشاد. جی امیر امروہی صاحب. جی عطا.
1: جی جی خاص صاحب. ہم سکون دل کی خاطر خشک و تر چلتے رہے. ہم سکون دل کی خاطر خشک و تر چلتے رہے. جستجو میں آپ کی شام و سحر چلتے.
2: واہ واہ واہ. کیا بات.
1: جستجو میں آپ کی شام و سحر چلتے رہے. ایک اور مطلع اس میں دیکھیں.
2: جی.
1: اس کرشمہ ساز کے تیرے نظر چلتے رہے.
2: واہ.
1: اس کرشمہ ساز کے تیرے نظر چلتے رہے. اور ہم تھامے ہوئے اپنا جگر چلتے رہے. اور ہم تھامے ہوئے اپنا جگر چلتے رہے. اور یہ شعر دیکھیں حامی صاحب.
2: جی.
1: ہوش میں رکھتا ہے کس کو کنویں جانا کا خیال. ہوش میں رکھتا ہے کس کو کنویں جانا کا خیال. بے خودی کی کیفیت میں بے خبر چلتے رہے. بے خودی کی کیفیت میں بے خبر چلتے رہے. اور یہ بھی شعر دیکھیں. جتنی بھی خوشیاں ملی نہ معتبر ثابت ہوئی. جتنی بھی خوشیاں ملی نہ معتبر ثابت ہوئی. غم تھے اپنے سنگ ساتھی عمر بھر چلتے رہے. بہت بہت شکریہ. غم تھے اپنے جتنی بھی خوشیاں ملی نہ معتبر ثابت ہوئی. غم تھے اپنے سنگ ساتھی عمر بھر چلتے رہے. اور

0: یاروں نے تو قلم کو ہی تلوار کر دیا.
1: کیا
0: بات, یاروں نے تو قلم کو ہی تلوار کر دیا. اور شعر دیکھیں کہ جس کو بغیر دیکھے میسر نہ تھا سکون, جس کو بغیر دیکھے میسر نہ تھا سکون, پامال وقت نے وہی شاہکار کر دیا. پامال وقت نے وہی شاہکار کر دیا, تیرے فریب حسن سے تنگ آ کے ہم نے تو, تیرے فریب حسن سے تنگ آ کے ہم نے تو آئی نئے خیال کو مسمار کر دیا. آئی نئے خیال کو مسمار کر دیا. اور مکتے کا شعر سماعت فرما لیں. وہ بے حجاب آئے امیر ایسے سامنے, وہ بے حجاب آئے امیر ایسے سامنے, میری نگاہ کو بھی گناہگار کر دیا. میری نگاہ کو بھی گناہگار کر دیا. آئیے ہم آج کی اس محفل کے مقطع کی طرف چلتے ہیں. میری مراد علی جناب حامد علی اختر صاحب سے ہے. ہم ان سے گزارش کرتے ہیں کہ وہ اپنے کلام سے نوازیں.
2: بہت بہت شکریہ امیر امروہی صاحب, دو تین اشعار غزل کے. کہ پیاس کو بادہ کہوں, روح کو پیمانہ کہوں.
0: کیا کہنے ہیں, واہ واہ.
2: پیاس کو بادہ کہوں, روح کو پیمانہ کہوں, اپنی دنیا کو میں دنیا سے جدا گانا کہوں.
0: واہ واہ,
2: اپنی دنیا کو میں دنیا سے جدا گانا کہوں.
0: بہت اچھا.
2: اور بطور خاص کے قصہ آریز و گیسو پہ بگڑتے کیوں, قصہ آریز و گیسو پہ بگڑتے کیوں ہو, شام کو شام سویرے کو سویرا نہ کہوں.
0: کیا بات ہے,
2: شام کو شام سویرے کو سویرا نہ کہوں, اور تیرے آریز کے گلاب اور گلابی ہو جائیں. تیرے آریز کے گلاب اور گلابی ہو جائیں, آج اس طرح تیرے حسن کا افسانہ کہوں. آج اس طرح تیرے حسن کا افسانہ کہوں. آئیے چھوٹی بہر میں ایک غزل آپ لوگوں کو سناتا ہوں. کہ سر پہ آنچل ذرا نہیں رکھتے,
0: سر پہ
2: آنچل ذرا نہیں رکھتے, تم تو کچھ بھی حیا نہیں, تم تو کچھ بھی حیا نہیں رکھتے. اور تم کہاں جا رہے ہو اے ناصر, تم کہاں جا رہے ہو اے ناصر, وہ کسی کا کہا نہیں رکھتے. وہ کسی کا کہا نہیں رکھتے, وہ بتاتے ہیں حال دنیا کا. وہ بتاتے ہیں حال دنیا کا, جو کہ اپنا پتا نہیں رکھتے, جو کہ اپنا پتا نہیں رکھتے. تم مسیحا ہو مان لیتا ہوں اخلاق بھائی, کہ تم مسیحا ہو مان لیتا ہوں, دل کی لیکن دوا نہیں رکھتے. دل کی لیکن دوا نہیں رکھتے, کچھ بھی ہو جائے زندگانی میں, کچھ بھی ہو جائے زندگانی میں, دل کو دل سے جدا نہیں رکھتے, دل کو دل سے جدا نہیں رکھتے.
0: تم مسیحا ہو,
2: تم مسیحا ہو مان لیتا ہوں, دل کی لیکن دوا نہیں رکھتے. اور رات کو رات دن کو دن کہہ دو, رات کو رات دن کو دن کہہ دو, اتنا بھی حوصلہ نہیں رکھتے, اتنا بھی حوصلہ نہیں رکھتے. در بدر سر جھکائے پھرتے ہو, کہ در بدر سر جھکائے پھرتے ہو, کیا تم اختر خدا نہیں رکھتے, کیا تم اختر خدا نہیں رکھتے. اور ایک آسان مہر کی غزل اور پیش خدمت ہے. کہ آپ کی یاد جب بھی ستانے لگی, آپ کی یاد جب بھی ستانے لگی, جسم سے جان اپنی بھی جانے لگی, جسم سے جان اپنی بھی جانے لگی, آپ آئے چمن میں میرے ساتھ کیا, آپ آئے چمن میں میرے ساتھ کیا, ہر کلی خود بخود مسکرانے لگی.
0: بہت عمدہ,
2: ہر کلی خود بخود مسکرانے لگی. اور بطور خاص کے حسن بڑھتا گیا چاندنی رات کا, حسن بڑھتا گیا چاندنی رات کا, جب غزل وہ میری گنگنانے لگی, جب غزل وہ میری گنگنانے لگی, ہر طرف پھر اجالا ہوا رات میں, ہر طرف پھر اجالا ہوا رات میں, زلف چہرے سے جب وہ ہٹانے لگی, زلف چہرے سے جب وہ ہٹانے لگی. اور इसे भी देखिए, ये बड़ा अच्छा लगता है मुझे कि मौत भी थी पशेमान मुझसे बहुत,
0: मौत भी थी पशेमान,
2: मौत भी थी पशेमान मुझसे बहुत, जिंदगी ऐसे अपनी ठिकाने लगी, जिंदगी ऐसे अपनी
1: ठिकाने,
2: मौत भी थी पशेमान मुझसे बहुत, जिंदगी ऐसे अपनी ठिकाने लगी, दास्तां सुन के अख्तर तेरे प्यार की, दास्तां सुन के अख्तर तेरे प्यार की, आंख उनकी भी आंसू बहाने लगी, आंख उनकी भी आंसू बहाने लगी। और एक गजल और आप लोगों की खिदमत में, के शाम ढलने लगी है चले आइए,
0: शाम ढलने लगी,
2: शाम ढलने लगी है चले आइए, दिल में हलचल मची है चले आइए, दिल में हलचल मची है चले आइए, इससे पहले कि हो जाए सब कुछ फना,
0: इससे
2: पहले कि हो जाए सब कुछ फना, आग दिल में लगी है चले आइए, आग दिल में लगी है चले आइए, किससे गैरों के होते रहे हैं बहुत, किससे गैरों के होते रहे हैं बहुत, बात अपनी छिड़ी है चले आइए,
1: बहुत बढ़िया,
2: किससे गैरों के होते रहे हैं बहुत,
0: क्या बात है,
2: बात अपनी छिड़ी है चले आइए, गैर अपने हुए हैं जहां में कभी, गैर अपने हुए हैं जहां में कभी, किसको किसकी पड़ी है चले आइए, किसको किसकी पड़ी है चले आइए, हुस्न खुद दे रहा है सदा आज तो, हुस्न खुद दे रहा है सदा आज तो, रात तारों भरी है चले आइए, रात तारों भरी है चले आइए, दूर जाने से कुछ फायदा ही नहीं, दूर जाने से कुछ फायदा ही नहीं, मुख्तसर जिंदगी है चले आइए, मुख्तसर जिंदगी है चले आइए, दूर जाने से कुछ फायदा ही नहीं, दूर जाने से कुछ फायदा ही नहीं, मुख्तसर जिंदगी है चले आइए, जिंदगी यूं ही अख्तर रहेगी रवा, जिंदगी यूं ही अख्तर रहेगी रवा, किसको फुर्सत मिली है चले आइए, किसको फुर्सत मिली है चले आइए।
0: जनाब हामिद अली अख्तर साहब जो अपने कलाम से नवाज रहे थे, बहुत बहुत शुक्रिया। मैं एक बार फिर अर्ज कर दूं कि आज आकाशवाणी के मुशायरे में जो शोरा तशरीफ लाए हैं उनके इस्मे गिरामी अली जनाब असलम बेताब साहब, अली जनाब खालिद अखलाक साहब, जनाब हामिद अली अख्तर साहब और ये खाकसार अमीर अमरोही।
3: सामईन, अभी आप मुशायरे से लुत्फ अंदोज हो रहे थे, निजामत फरमा रहे थे जनाब अमीर अमरोही। अब अपने दोस्त मोहम्मद अली कमाल को इजाजत दीजिए, खुदा हाफिज।
4: श्रोताओ, अभी आप सुन रहे थे मुशायरा, ये आकाशवाणी दिल्ली का इंद्रप्रस्थ चैनल है, मीडियम वेव 366.3 मीटर अर्थात 819 किलोहर्ट्ज, डीआरएम 810 किलोहर्ट्ज पर। श्रोताओ, आइए चलते हैं अगले कार्यक्रम की ओर, कार्यक्रम का नाम फिल्म संगीत। नमस्कार दोस्तों, आप सुन रहे हैं फिल्म संगीत, जहां हर धुन में छुपी होती है एक कहानी, हर गीत में बसी होती है किसी के दिल की आवाज। मैं हूं आपकी दोस्त रचना अग्निहोत्री और अगले 15 मिनट तक हम साथ चलेंगे यादों, प्यार और बॉलीवुड संगीत के सफर पर।